0: کیا آپ کسی ایسے انجینئرنگ کالج کی تلاش میں ہیں جو آپ کو نہ صرف شکشن دے بلکہ ساتھ میں دے روزگار؟
1: تو اب آپ کی تلاش ہوئی پوری, چلے آئیے AICTE سے مانیتا پراپت اور RGPV بھوپال سے سمبدھ ستپورا انجینئرنگ کالج میں, جہاں BTech کمپیوٹر سائنس, مائننگ, سول انجینئرنگ, الیکٹریکل انجینئرنگ اور میکینکل میں ڈگری پراپت کی جا سکتی ہے.
0: ہمارا پتا ہے ستپورا کیمپس, لال بارا روڈ, گررا, بالا گھاٹ.
1: موبائل نمبر 6262604111 اور 9425836824.
2: आप सुन रहे हैं कार्यक्रम नमस्कार बालाघाट, मैं हूं गीता मेश्राम. श्रोताओं, अब बात करते हैं आज के इतिहास की, क्योंकि इतिहास सबसे ज़रूरी होता है जो हमें बहुत कुछ जानकारी प्रदान करता है, जो कि कुछ इस प्रकार से है कि सन 1854 में भारत की पहली सूती मिल बॉम्बे स्पिनिंग एंड द वीविंग कंपनी की शुरुआत मुंबई में की गई थी 7 जुलाई को. फ्रांस के लूमेर ब्रदर ने मुंबई के वॉटसन होटल में साल 1896 में पहली बार सिनेमाटोग्राफ का प्रदर्शन कर भारत में सिनेमा की नींव रखी थी आज ही के दिन. वहीं 7 जुलाई